0: دیت تتہ عالمی انسانیت تہ جموں کشمیر کن لوکن ہنز خوشحالی باپت دعا. موسمیات محکم چہ پیشن گوئی مطابق جموں کشمیر مز پگہ شام تان کن کن جائے پٹھ کم کاس رود پینک امکان. سری نگر آو آز دہ زیادہ کھت زیادہ درجہ حرارت 23.6°C تو رات ہند کم کھت کم درجہ حرارت 15.4°C ریکارڈ کرنے. یل زن جامع آو آز دہ زیادہ کھت زیادہ درجہ حرارت 23.2°C تو رات رات ہند کم کھت کم درجہ حرارت 17.3°C درج کرنے. سری نگر پگہ آفتاب کھسن وق صبح 5:15 تو آفتاب لوس شام 7:42 پہ. ات ووت یہ خبر نام اند اسن اجازت خدا حافظ.
1: मोदी हर परिवार को घर में बिजली बनाकर वही बिजली बेचकर कमाई का एक और साधन देना चाहता है.
2: भारत के प्रधानमंत्री ने भारत में जिस सौर क्रांति का आगाज किया था उसका असर अब दिखने लगा है. भारत में एक एक करके 30 लाख से अधिक परिवारों की छत पर सोलर पैनल लग चुके हैं. आप भी इस ऊर्जा क्रांति का हिस्सा बने. पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in.

0: समीन आप समाप्त कर रहे थे प्रोग्राम वादी की आवाज, ये आकाशवाणी श्रीनगर है।
1: वादी कश्मीर की खूबसूरत फिजाओं में एक नई सुबह, एक नई ताजगी पयामे सुबह।
2: आकाशवाणी श्रीनगर पेश कर रहा है एक जामिया लाइव शो पयामे सुबह,
1: जहां होंगी सेहत, साइंस और जिंदगी से जुड़ी मुफीद मालूमात,
2: और साथ ही खेल, सकाफत और अवामी मसाइल पर बामाने गुफ्तगु पयामे सुबह।
0: आकाशवाणी का ये श्रीनगर स्टेशन है। समय ना ये अब समाप्त करते हैं हमारे शोबे खबर का तैयार करता ये खुसूसी प्रोग्राम। मौजू है अवामी बहबूद में इंजीनियरिंग बरादरी का रोल। मेहमान है द इंस्टीट्यूशन ऑफ इंजीनियर्स जम्मू व कश्मीर स्टेट सेंटर के चेयरमैन इंजीनियर फिरदौस अहद भट्ट और मेजबान डायरेक्टर न्यूज और शोबे खबर के सरबराह तारिक राठौर।
3: سامعین آداب، میں آپ کا میزبان طارق راتر آکاشوانی نیوز سرینگر کے اس خصوصی پروگرام سیریز میں آج ہم جس اہم موضوع پر جو ایک بہت بڑا سیکٹر ہے ہمارے اوور آل سوشو اکنامک ڈیولپمنٹ میں، ہماری سوسائٹی میں، ہماری نیشن بلڈنگ میں، ہماری جموں اینڈ کشمیر کی ڈیولپمنٹ ہے، اس میں جو انجینئرنگ کمیونٹی ہے وہ پبلک ویلفیئر انیشیٹیوز میں یا چیلنجز یا مشن جو ہے، اس حوالے سے ہم کئی پہلوؤں پر بات کریں گے۔ اور آج جن مہمان شخصیت کے ساتھ ہم اسٹوڈیو میں روبرو ہیں وہ ہیں دی انسٹیٹیوشن آف انجینئرز جے اینڈ کے اسٹیٹ سینٹر، اور جو پریزیڈنٹ ہے